यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। नीति आयोगले व्यापक पूर्वाधार विकासको साथ प्रकाशित गरेको देशको पहिलो लगानी मैत्री सूचकाङ्कमा पहाडी र उत्तर पूर्वी राज्यहरूमध्ये असमलाई सबैभन्दा अनुकूल राज्यको रूपमा स्थान दिइएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो सामाजिक सञ्जाल मार्फत यो कुरा प्रकाश गर्नुभयो। उहाँले भन्नुभयो कि स्थिर उद्योग अनुकूल नीतिहरू, कानुन व्यवस्था र व्यापक पूर्वाधार विकासको सहयोगमा असम नीति आयोगको लगानी मैत्री सूचकाङ्कमा एक अग्रणी राज्यको रूपमा उभिन सक्षम भएको छ। वन तथा परिवेश मन्त्री जयन्त मल्ल बरुवाले सीमा विवादको नाममा वन विनाश कुनै पनि हालतमा सहन नसकिने बताउनु भएको छ। आगामी वन्यजन्तु पर्यटन वर्षको तयारी र काजिरङ्गा राष्ट्रिय निकुञ्जमा संरक्षण र दिगो पर्यटनको लागि व्यापक योजना तयार गर्न हिजो कहराको वन अभिवर्तन केन्द्रमा आयोजित समीक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्रीले सो कुरा बताउनुभयो। उहाँले भन्नुभयो कि विभागले चिराङ भुटान सीमामा वन विनाशको रिपोर्टलाई नजिकबाट निगरानी गरिरहेको छ र सम्बन्धित क्षेत्रहरूमा अधिकारीहरू खटाइएको छ। उहाँले भन्नुभयो कि वन विभागले बालुवा र गिट्टी ढुवानीको लागि ब्राउन ट्रान्जिट इजाजत पत्र सहित यातायात इजाजत पत्र प्राप्त गर्न अनलाइन प्रणाली लागू गरिएको छ। यता 30 बीडब्ल्यूएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिप आगामी 17 अगस्तदेखि नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजना हुनेछ। भारतीय ब्याडमिन्टन सङ्घका अध्यक्ष डाक्टर हिमन्त विश्व शर्माले यस सन्दर्भमा हिजो भन्नुभयो कि 17 वर्षको लामो अन्तरालपछि बीडब्ल्यूएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुनु भारतको लागि ऐतिहासिक क्षण हुनेछ। यता समारोहमा बोल्दै केन्द्रीय मन्त्री मनसुख मन्दाभियाले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारत विश्वको खेलकुद राष्ट्रको रूपमा उदाउँदो दिशामा अघि बढिरहेको बताउनुभयो। उल्लेख छ कि यस प्रतियोगितामा 55 देशका 800 बढी खेलाडीहरूले भाग लिनेछन्। हिजो 72 राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा गरियो। विशिष्ट निर्देशक जदुमणि दत्तको जोयफुल चलचित्रले सर्वश्रेष्ठ असमिया चलचित्रको लागि रजत कमल पुरस्कार जित्यो। असम र नागाल्यान्ड बीचको सीमा समस्यालाई लिएर निर्माण गरिएको यस चलचित्रको पटकथा निजरा राजकुमारीको रहेको छ। यता आदित्य सुहास जम्भालद्वारा निर्देशित आर्टिकल 370 चलचित्रले उत्कृष्ट राष्ट्रिय चलचित्रको पुरस्कार जित्यो। यसै गरी श्रीकान्त चलचित्रले उत्कृष्ट हिन्दी चलचित्रको पुरस्कार जित्यो भने कार्तिक आर्यन र मुमुटेले संयुक्त रूपमा उत्कृष्ट अभिनेताको पुरस्कार र आर्टिकल 370 गरेको अभिनयको लागि यामी गौतमलाई उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरिएको छ। आज राति फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ। खेल भारतीय समयअनुसार रातिको 12 बजेदेखि न्युयोर्कको न्युजर्सीमा सुरु हुनेछ। उता हिजो राति मियामी स्टेडियममा खेलिएको रोमाञ्चक खेलमा इङ्ल्यान्डले फ्रान्सलाई 6-4 गोलको अन्तरले हराउँदै कांस्य पदक जितेको छ। उल्लेख छ कि फिफा विश्वकपमा यसपालि फ्रान्सेली खेलाडी बापे गोल्डेन बुटको दौडमा अगाडि छन्। अर्जेन्टिनाका लियोनेल मेस्सीले अहिलेसम्म 8 गोल गरेका छन् भने बापेले 10 गोल गरिसकेका छन्। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको नेपाली प्रसारण।

भारत र इंग्ल्याण्ड बीचको तीनवटा एक दिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल लन्डनको लर्ड्समा खेलिनेछ। खेल भारतीय समयअनुसार दिउँसोको 3:30 बजेदेखि सुरु हुनेछ। श्रृङ्खलाको दोस्रो खेलमा दाहिने खुट्टामा चोट लागेपछि वासिङटन सुन्दर खेलबाट बाहिरिएका छन्। सुन्दरको स्थानमा अलराउन्डर हर्ष दुबेलाई टोलीमा सामेल गरिएको छ। यो श्रृङ्खला वर्तमान 1-1 बराबरीमा रहेको छ। यता ओलम्पिक पदक विजेता लभलिना बरगोहाईले आगामी 23 जुलाईदेखि ग्लासगोमा हुने राष्ट्रमण्डल खेलकुदको उद्घाटन समारोहमा भारतीय टोलीको बेटन बोक्नेछिन् भने अर्की ओलम्पिक पदक विजेता मणिपुरकी भारोत्तोलक मीराबाई सानुले भारतीय झण्डा बोक्नेछिन्। भारतीय ओलम्पिक सङ्घले हिजो यस कुराको पुष्टि गरेको छ। भारतीय ओलम्पिक सङ्घको अध्यक्ष पिटी उषाले लभलिना मीराबाई लगायत टोलीका जम्मै सदस्यहरूलाई अग्रिम बधाई पनि दिनुभएको छ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

आकाशवाणी गुवाहाटीको महपाबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मेडियम एपको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज साउन महिनाको 3 गते आइतबार औँ शुक्ल पक्षको पञ्चमी तिथि हो र समय अहिले अपराह्नको 3:21:18 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थारणीमा सुनाइरहेको छौँ घोषका चयनित गीतका कोसेली, साथै आज हामी यस कार्यक्रमको बिचमा कुरा गर्नेछौँ ऊर्जा संरक्षणबारे। तर पहिले आउनु सुनौँ कार्यक्रमको यो पहिलो गीत भूपेन हाजरिका र अन्जु देवीको कण्ठमा।

श्रोताहरूले सुन्दै हुनुहुन्छ घोषका चयनित गीतका कोसेलीहरू। साथै आज हामी कुरा गर्नेछौँ ऊर्जा संरक्षणबारे। श्रोताबिन संसारमा हाम्रो अस्तित्व रहनु भनेको प्रकृतिसँगको सहजीवन हो। पृथ्वीको सन्तुलन, जैव विविधता अनि जीवनका लागि आवश्यक स्रोतहरू सबै वातावरणमै निर्भर गर्दछ। आज हामीले गरिरहेको वातावरणीय असन्तुलनले दीर्घकालीन प्रभावहरू पारिरहेको छ। त्यसैले हामी सबैलाई ऊर्जा संरक्षणको महत्त्व बुझ्न आवश्यक छ। ऊर्जा संरक्षण भनेको केवल खर्च घटाउने कुरा मात्र होइन, यो हाम्रो भविष्यका लागि एउटा प्रतिज्ञा हो। सौर्य ऊर्जाको प्रयोग, विद्युत बचत अनि नवीकरणीय ऊर्जामा लगानी जस्ता उपायहरू

ले न केवल हाम्रो बिल घटाउँछ तर वातावरणलाई पनि संरक्षित गर्दछ। हाम्रो दैनिक बानीमा साना परिवर्तनहरू गर्यौँ भने हामी ठूलो परिवर्तन ल्याउन सक्छौँ। उदाहरणका लागि अनावश्यक बत्ती बन्द गर्ने, सार्वजनिक यातायातको प्रयोग गर्ने र ऊर्जा कुशल उपकरणहरूमा जाने जस्ता कुरा सानै भए पनि प्रभावकारी हुन्छन्। हामीले आफ्नो जीवनशैलीमा समयअनुसार परिवर्तन ल्याए नल्याए हाम्रो वातावरण फेरि असन्तुलित दिशातर्फ अघि बढ्नेछ। त्यसैले हामी सबैले जिम्मेवारीका साथ ऊर्जा संरक्षणमा ध्यान दिनुपर्छ ताकि हाम्रो भावी पुस्ताले पनि यो सुन्दर संसारको आनन्द लिन सकुन्। ऊर्जा संरक्षणबारे आजलाई यति नै। समय भएको छ अर्को एउटा गीतको। आउन सुनौ यो गीत रोजी देवीको कण्ठमा।

श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ। मिडियम वेभको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ घोषकका चयनित गीतका कोसिलेहरू, र यस क्रमलाई जारी राख्दै सुनाइरहेको छौँ कार्यक्रमको यो अघिल्लो गीत भावना थापाको कण्ठमा।

श्रोताबिन, हेल्थ इज वेल्थ भनिन्छ, तर त्यो स्वास्थ्य तबसम्म सम्भव छैन जबसम्म हामी वरपर स्वच्छता ल्याउँदैनौँ। फोहोरले लामखुट्टे र झिँगा बढाउँदछ जसले महामारी पनि फैलाउन सक्छ। हामी आफ्नो भान्साको कुहिने फोहोरबाट मल बनाएर बोट बिरुवामा हाल्न सक्छौँ। यसले फोहोर पनि व्यवस्थापन हुन्छ र हरियाली पनि बढ्दछ। बजार जाँदा सधैँ कपडाको झोला बोक्ने बानी गरौँ। प्लास्टिकको कम प्रयोग नै स्वच्छताको ठुलो सुरुवात हो। रेडियो सुन्दै गरौँ विचार, सफा राखौँ आफ्नो घर परिवार, फोहोर फाल्ने सही ठाउँ सफा राखौँ आफ्नो गाउँ, हात धोऊँ साबुन पानीले, रोग भगाउँ सफा बानीले। श्रोताहरूले सुन्दै हुनुहुन्छ गोसाका चयनित गीतका कोसेलीहरू। यस क्रमलाई जारी राख्दै सुनाइरहेको छौँ अब कार्यक्रमको

हुँ आफ्नो घर परिवार, फोहोर फाल्ने सही ठाउँ, सफा राखौँ आफ्नो गाउँ, हात धोऊ साबुन पानीले, रोग भगाउँ सफा बानीले। श्रोताहरूले सुन्दै हुनुहुन्छ गोसाका चयनित गीतका कोसेलीहरू। यस क्रमलाई जारी राख्दै सुनाइरहेको छौँ अब कार्यक्रमको यो अन्तिम गीत उदित नारायणको कण्ठमा।

श्रोताबिन, धेरैजसो मानिसहरू तिर्खा लागेपछि मात्र पानी पिउने गर्छन्। तर स्वास्थ्य विज्ञहरूको अनुसार तिर्खा लाग्नु भनेको शरीरमा पानीको कमी भइसकेको सङ्केत हो। त्यसैले तिर्खा नलागे पनि समय समयमा पानी पिउने बानी बसालौँ। जल नै जीवन हो, तर के तपाईँले आज पर्याप्त पानी पिउनुभयो? हाम्रो शरीरको झन्डै 60% भाग पानीले बनेको हुन्छ। त्यसैले दिनमा कम्तीमा पनि 2-3 लिटर सफा र सुरक्षित पानी पिउने बानी बसालौँ। पानी उमालेर वा फिल्टर गरेर मात्र पिउँ, रोग व्याधबाट बचौँ, स्वस्थ रहौँ, खुसी रहौँ। यसैको साथ आजको जम्मै कार्यक्रम यहीँ टुङ्ग्याइरहेको छौँ। भोलि फेरि अपराह्नको 3:15 हुँदा हामी तपाईँहरू समक्ष हाम्रा कार्यक्रमहरूको साथ उपस्थित हुनेछौँ। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।